0: Thank you. पार्टी सकेपछि म प्रज्ञा जागृत गर्नका निमित्त यहाँ उदय भएको छु, उपस्थित भएको छु। मैले प्रज्ञा जागृत गर्छु, मैले किन निकोलाई हटाउँछु भनेर उसले त्यहाँ प्रयत्न गर्नुपर्छ। उसले आफ्नो त्यो शरीरको अवस्था, मनको अवस्थालाई यसमा अर्थात् सजग रहनुपर्छ, सजग गराउनुपर्छ, जाग्नुपर्छ, त्यसको लागि जागरण आउनुपर्छ। किनभने त्यो उदय मैले हुन चिन्न भनेर जब उदय चिन्न अविद्या उपस्थित हुँदा अविद्या उपस्थित भयो भन्ने कुरा थाहा पाउनु बित्तिकै किनभने समाप्त हुन्छ। त्यस भएकोले यो अविद्याको उपस्थिति हो है, मैले थाहा पाएँ हे अविद्या, मैले तँलाई थाहा पाएँ, मैले तँलाई चिने भन्दा बित्तिकै यदि ध्यानको अवस्थामा, ध्यानको गौड्याएको अवस्थामा प्रज्ञापूर्वक जानेर प्रज्ञाले ए अविद्या भन्दा बित्तिकै चिन्न सक्छौँ। बाहिर मुखले भनेर हुन्न, बाहिरी मनले भनेर हुन्न, प्रज्ञाले भन्नुपर्छ किनभित्र भनेर चिन्दा बित्तिकै किनभित्र समाप्त। यसरी यसरी समाप्त भएको किनभित्र कहिले पनि फेरि उदय हुन्न, जिन्दगीमा कहिले पनि उदय हुन्न, मरेपछि पनि उदय हुन्न। यसै तरिकाले उद्धत्त कुत्सुत्त भनेको के हो? उद्धत्त कुत्सुत्त भनेको मनमा कुरा आइरहने वितर्क विचार। वितर्क भनेको के? वितर्क भनेको मनमा कुरा आइरहने, मनमा कुरा के कुरा आउँछन्? एउटा काम वितर्क आउँछ, एउटा व्यापार वितर्क आउँछ, एउटा मोह वितर्क आउँछ। यी वितर्कहरू आइरहन्छन्। यी वितर्कहरू आइरहँदाखेरि यी वितर्कहरूको उपस्थितिमा उसले थाहा पाउँछ, मनमा यो वितर्क आइ वितर्क आइसकेपछि उसले के गर्छ? भगवान्ले भन्नुभएको छ, अनि बताएर गरेर भगवान्ले
1: रूप को उदय के हो, रूप को उदय का